0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-2-24-92-377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
12: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
13: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456-66।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेन्स।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-00।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 6 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
6: आज 2083 साल असोज 6 गते मंगलबार सेप्टेम्बर 22 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको एकादशी तिथि।
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढीको 27 दिनमा पनि सडक सम्पर्कमा जोडिएन नुवाकोट र रसुवा।
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्युयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
6: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृङ्खलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
5: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्युएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
6: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: भन्दा सुरुमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसङ्ग।
2: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासुपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
3: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
2: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बारीको विषय राष्ट्रसङ्घको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरीसहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सिआइएनसँग बताउनुभयो।
4: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
1: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
2: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तिनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
5: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठुलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य सङ्कटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कुलका बालबालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ।
2: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
1: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: नेकपा एमाले महाधिवेशनको मिति, नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृङ्खलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड, नापी शाखा अगाडि।
3: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
3: उपलब्ध सेवाहरू:
5: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
3: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
5: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
7: सम्पर्क: 97051-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: यसको आपूर्ति श्रृङ्खलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृङ्खला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेङ्गु संक्रमण बढ्दै शीर्षकमा खबर छ। सिन्धुलीमा 5 आर्थिक वर्षको 2 महिनामा 18 जनामा डेङ्गी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कडा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटिकोसी त्रिशुली बाढीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसङ्गको खबर पनि प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। सङ्खुवासभा जिल्लाको सङ्खुवा र सिसुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालु आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रुपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसञ्चालन सरकारको रहर मात्रै। औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब सञ्चित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालु आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी नै घट्दैछ यार्चाको भाउ शीर्षकमा कृष्णप्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा सुरुमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मङ्सिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मङ्सिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोसी बाढी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति सुरुमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सीमादरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो 60

0: अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहितराज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिटकार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्नपार्क त्रिपुरेश्वर रोडमा चल्ने B5B5X4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दोङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लुबुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लुबुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरीबीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, टिएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि सेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढीबाट पर्यटनमा 52 अर्ब 67 करोड क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ्यो विदेशी विनिमय सञ्चिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्योलमा आरोही 9 देखि 11 गतेसम्म रातिमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रुबी रौनियारले लेख्नु भएको छ, पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवार शीर्षकमा मधु पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसङ्घले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि सुरु हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न समेत राष्ट्रसङ्घले आग्रह गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ। संयुक्त राष्ट्रसङ्घको एक्काइसौँ महासभाको उच्चस्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्युएचओका प्रमुखको भनाइ रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजुद पनि 50 लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
0: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाइसम्म विभिन्न देशका खेलाडीले आवास नपाउँदा बीसौँ एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। सुरुमा करिब 15,000 खेलाडी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाडीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते, उसु, बक्सिङ लगायतका खेलमा नेपाली खेलाडीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौँ एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी सुरुमै पराजित हुनुभयो। पुरुष कबड्डीमा नेपाली टोली थाइल्यान्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाडी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल 9 देखि 12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाडी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोडीले मंगोलियाको जोडीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाडीसहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्ट्स एकाडेमीको आयोजनामा भएको 5A साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
1: भोटिकुसी बारीको प्रभाव र लैङ्गिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: बारे अध्ययन गर्न विशेष संसदीय समिति गठन, बाढी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै,
1: नेकपा एकता महाधिवेशनको मिति सर्नी, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृङ्खला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास,
0: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्युएचओको भनाई, सुडानमा 50 लाख भन्दा बढी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह,
1: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाडीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: यो कृष्ण सार FM
3: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
4: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्राको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू।
1: बाँकेमा अपराधका घटना, 152 मुद्दा दर्ता, 137 प्रतिवादी पक्राउ। नरायणपुरमा 3 वर्षदेखि विद्यालय नगई तलब बुझेका शिक्षकमाथि छानबिन।
0: शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठुलो वर्षाको सम्भावना। बाढी पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यक्रमबारे नेपालगञ्जमा अभिमुखीकरण।
1: आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। बेदबाँसको सिपले बर्दियामा अपाङ्गता भएका परिवारमा आय आर्जनको आशा।
0: र नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो 1.5 महिनामा 40 घाइते। विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासङ्घ बाँकेको आग्रह। अटेर गरे तालाबन्दी गर्ने चेतावनी।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नुहोला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 6 गते मङ्गलबारका दिन अहिले नेपालगञ्ज क्षेत्रको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठुलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: जिल्ला प्रहरी कार्यालय बाँके तथा माथतका प्रहरी कार्यालयले भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका 152 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराधका साथै सामान्य महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटना रहेका छन्। बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार भदौ महिनामा दर्ता भएका कुल 152 मुद्दामध्ये 7 जघन्य र 51 गम्भीर प्रकृतिका अपराध छन्। त्यस्तै 94 सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 18 घटना दर्ता भएकोमा ती घटनामा संलग्न 15 पक्राउ परेका छन्। त्यसै गरी भदौ महिनामा आर्थिक अपराध सम्बन्धी 26 घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ। आर्थिक अपराध अन्तर्गत ठगी, आर्थिक लेनदेन तथा अन्य वित्तीय प्रकृतिका कसुर सम्बन्धी घटनाहरू पर्ने प्रहरीले जनाएको छ। यता बाँकेमा लागु औषध नियन्त्रणतर्फ प्रहरीले भदौ महिनामा 25 मुद्दा दर्ता गरी 61 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरण अनुसार प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठुलो परिणाममा लागु औषध समेत बरामद गरेको हो। यस्तै बाँकेको नेपालगञ्जमा 107 ग्राम, 550 मिलिग्राम खैरो हिरोइन ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ परेको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
0: नेपाल पत्रकार महासङ्घ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ। महासङ्घको केन्द्रीय आन्दोलन अन्तर्गत हिजो बाँके शाखाले जिल्ला हुलाक कार्यालयले लोक कल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको हो। महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारूलाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो। महासङ्घका अध्यक्ष गिरीले सरकारले वार्षिक बजेट मार्फत लोक कल्याणकारी विज्ञापनका लागि विनियोजन हुने रकम वृद्धि गर्ने नीति लिएको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरेर सञ्चार माध्यमले पाउँदै आएको रकम कटौती गर्नु उचित भएको नभएको बताउनुभयो। उहाँले संशोधित कार्यविधि तत्काल खारेजी गरी पुरानै व्यवस्था कायम गर्नुपर्ने माग गर्नुभयो। सञ्चार माध्यमलाई थप व्यवस्थित र सक्षम बनाउनेतर्फ राज्यको नीति केन्द्रित हुनुपर्नेमा लोक कल्याणकारी विज्ञापनको रकम नै कटौती गर्ने गरी कार्यविधि ल्याउनु आपत्तिजनक छ उहाँले भन्नुभएको छ। कुल रकममा वृद्धि गरी नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष 2083-84 बजेट वार्षिक बजेट सङ्घीय संसदबाट पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि ल्याउनुले सञ्चार माध्यमप्रतिको सकारात्मक सरकारको अनुदार व्यवहार देखिएको महासङ्घले जनाएको छ। पैरवी.com खबर छ।
1: बाँकेको नरेनापुरमा विद्यालयमा उपस्थित नै नभई 3 वर्षदेखि नियमित तलब बुझ्दै आएको आरोप एक शिक्षकमाथि लागेको छ। नरेनापुर गाउँपालिका 2 रोशनपुरवा स्थित नेपाल राष्ट्रिय मदरसा अरबिया आधारभूत विद्यालयमा गाउँपालिकाको अनुदानबाट कम्प्युटर शिक्षकका रूपमा नियुक्त ज्योति कुमारी यादव विद्यालय नगएर तलब लिइरहेको खुलेको हो। घटनाबारे जानकारी पाएपछि गाउँपालिकाको शिक्षा शाखाले छानबिन अघि बढाएको जनाएको छ। स्थानीयवासीका अनुसार शिक्षिका यादवलाई विद्यालयका विद्यार्थी र स्थानीय अभिभावकले समेत चिन्दैनन्। विद्यालयमा शिक्षकको सङ्ख्या र विवरणबारे खोजी गर्ने क्रममा उहाँको नाम आएपछि विद्यार्थी र अभिभावक आश्चर्यमा परेका थिए। यादव सोही विद्यालयका प्रधानाध्यापक राजकुमार यादवकी बुहारी हुनुहुन्छ। यता विद्यालयका गतिविधि, विद्यार्थी र शिक्षकको उपस्थिति आदि नियमन गर्न नरेनापुरमा अब विद्यालयलाई डिजिटल प्रविधिबाट जोडिँदैछ। प्रारम्भिक रूपमा माध्यमिक विद्यालयलाई सिसिटिभी र हाजिरीबाट जोड्ने अभियान अघि बढाइएको नरेनापुर शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
0: बाँकेको डुडुवा गाउँपालिका 4 र 5 अन्तर्गत पर्ने मिलनचोक बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। उद्योग वाणिज्य सङ्घ नेपालगञ्ज बाँके तथा घरेलु साना उद्योग कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीको सहकार्यमा सम्पन्न अनुगमनले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ। अनुगमनका क्रममा बजारमा सञ्चालित विभिन्न पसल तथा व्यवसायहरूको निरीक्षण गर्दै मूल्य सूचीको व्यवस्था, खाद्य तथा उपभोक्ता वस्तुको म्याद, नापतोलको शुद्धता, खाद्य वस्तुको गुणस्तर, सरसफाई तथा उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा विस्तृत जाँच समेत गरिएको थियो। अनुगमन टोलीले विभिन्न विषयमा सामग्री, केही पसलहरूले म्याद गुज्रेका तथा बिक्रीका लागि अनुपयुक्त अवस्थामा रहेका विभिन्न सामग्री फेला परेको पनि जनाएको छ। नयाँ प्रदेश.com खबर छापेको छ।
1: नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुमान आधारित पूर्व कार्यहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पूर्वानुमानमा आधारित पूर्व कार्य राष्ट्रिय कार्यढाँचा 2083 सम्बन्धी प्रस्तुतिकरण गर्दै पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण मार्फत जीवधन र वातावरणको संरक्षण गर्न र आसन्न विपदको स्थितिमा पूर्व सूचना प्रणालीलाई विद्यमान सङ्घीय शासन संरचना अनुसार बहुतह अन्तर निकाय र विकास साझेदार समेतको सहकार्य र समन्वयका साथ पूर्वानुमानमा आधारित पूर्व कार्य गर्नका लागि यो कार्य ढाँचा तयार भएको कुरा उल्लेख गर्नुभएको थियो। पैरवी.comले खबर लेखेको छ। पश्चिम डायरीमा उद्योग व्यवसायका लागि डिजिटल प्रणाली।
6: फाइनान्स प्रफिट एन्ड लसका कुराहरू हुन्छन्, त्यति मात्रै चाहिँ हुँदैन। ह्युमन रिसोर्सको काम, इफिसियन्सी, सबै कुरा यसले इन्टिग्रेसनको हिसाबले यो सिस्टमले काम गर्छ।
1: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्, तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
8: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
8: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
8: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
9: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
10: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
11: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
12: रंग बहार, रंग बहार।
13: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। उद्योगी व्यवसायहरूको कामलाई छिटो छरितो र स्मार्ट बनाउन टुना टेक्नोलोजीले डिजिटल सिस्टमको विकास गरिरहेको छ। उक्त सिस्टमले उद्योगी व्यवसायहरूले परम्परागत रूपमा कारोबार, प्रशासन लगायतका विभिन्न क्षेत्रमा भोग्दै आएका कठिनाइहरूबाट मुक्ति दिलाउने भनिएको छ। टुना टेक्नोलोजीले नेपालगञ्जका व्यवसायहरूलाई सेवा दिन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी नेपालगञ्जमै कार्यालय स्थापना गर्ने बताएको छ। उक्त सिस्टमका बारेमा थप कुराकानी गर्दै टुना टेक्नोलोजीका कार्यवाहक अध्यक्ष ध्रुवराज नेउपाने,
6: कार्य सञ्चालनलाई इजी बनाउन यसलाई बिस्तारै AI इन्टिग्रेसन गरेर जुन इन्फर्मेसन टेक्नोलोजी, मेसिन र मान्छे बिचको सम्बन्ध जोड्नका लागि त्यसले अवश्य पनि बिजनेसमा एउटा रिपोर्टको पहिलो पार्ट हो, फाइनान्स प्रफिट एन्ड लसका कुराहरू हुन्छन्, त्यति मात्रै चाहिँ हुँदैन। ह्युमन रिसोर्सको काम, इफिसियन्सी, सबै कुरा यसले इन्टिग्रेसनको हिसाबले यो सिस्टमले काम गर्छ।
14: यो व्यवसायहरूका लागि कतिको जरुरी छ यो एप बनाउनु?
6: एप भन्दा पनि मेसिन भनौँ, किनभने एप यसको एउटा पार्ट हुन्छ, जस्तो मोबाइल एप होला या अरू होला, यो टोटल इन्टिग्रेसन भयो। व्यवसायका लागि त एकदम अपरिहार्य चिजै हो, किन भन्दा व्यापारको ठुलो ठुलो कारोबार हुन्छ, धेरै ठाउँ इम्प्लोय हुन्छन्, लार्ज स्केलको बुझ्नुपर्छ। व्यवसायले मात्र छैन, एग्रिकल्चर पार्टमा काम गर्ने किसानहरूका लागि पनि आवश्यक छ, अन्य हस्पिटलहरूका लागि पनि जरुरी छ, इन्जिनियरिङ होस् या ट्राभल एजेन्सी होस् या मिडिया, सबैका लागि त्यति नै महत्त्वपूर्ण चिज छ।
14: के गर्ने हो खासै सर यसमा?
6: जस्ट इक्जाम्पल, तपाईँकोमा कुनै मेसिन छ होइन, डिजिटल ढोका छ, त्यो ढोकालाई तपाईँले सिस्टमले कन्ट्रोल गर्न चाहनुहुन्छ भने यसले तपाईँलाई जोड दिन्छ। भनेको आज तपाईँले ब्याङ्कमा पैसा तिर्नुभयो अनलाइनबाट, त्यो अनलाइनबाट तिरेको पैसा तपाईँको एकाउन्टमा डबल चढाउनु पऱ्यो नि त, त्यो परेन, यसले अटोमेटिक तपाईँको मोबाइल पेमेन्ट गर्दा बित्तिकै तपाईँको लेखा प्रणालीमा उसले घटाइदिइसक्यो। जस्ट इक्जाम्पल, एकजना कोही व्यवसायले कुनै व्यक्तिलाई पैसा तिर्न छ भने त त्यो तपाईँ मोबाइलबाट तिरेर गइहाल्यो। कहिले काहीँ तिर्न नभएको हुन्छ, झुक्किएर तिर्न खोजिन्छ भने तपाईँको सिस्टममा तिर्न छैन, म ब्याङ्कबाट तिर्छु भन्दा यसले रोकिदिन्छ। सिस्टम यता सिस्टमले भन्छ कि ब्याङ्कको पैसा जान ठाउँ छैन तँलाई, अथवा होटल छ भने स्टोरमा मोमो छैन र बेच्न खोज्नुहुन्छ भने यसले रोकिदियो। यसरी जो काम छ फ्रिक्वेन्टली यसले आफूले पनि पछाडिबाट काम गर्दै जान्छ र अगाडि देखिने मान्छेले पनि गर्दै जाने हिसाबले काम गर्ने भएर इन्टिग्रेटेड मोडल।
14: आम मान्छेले सामान्य भाषामा बुझ्दाखेरि एउटा डिजिटल सिस्टममा लैजाने भनेर बुझ्न मिल्यो।
6: हो, यो डिजिटल सिस्टम भयो जुन तपाईँको वर्कलाई स्मार्ट, इजी र सबैलाई जोडेर भनौँ न सहभागितामूलक रूपमा काम गरे, कोलाबरेसन भन्छन्। जस्तो हामीले कसरी बुझ्न सकिएला आम मान्छेले भने, तपाईँले एउटा चित्र कोर्दै हुनुहुन्छ एक्लै भने तपाईँले सजिलै कोर्नुहुन्छ, त्यही चित्रलाई पाँचजनाले एकैचोटि कोर्यो भने बन्छ त? बन्दैन। यो सिस्टमले त्यही पाँचजनाले अलग अलग काम गरेर एउटा चित्र बनाइदिन्छ जुन चित्र तपाईँले हेर्न सक्नुहुन्छ।
14: व्यवसायहरूलाई लाग्न सक्ला यो वास्तविकता हुने भएपछि कसैले हेर्न सक्छ कि हाम्रो डाटा चुहिन्छ कि भन्ने उहाँहरूमा त्यो अनसेक्युरिटी फिल हुनसक्छ।
6: यसो डाटा त तपाईँको चोरी भन्ने कुरा छुट्टै कुरा भयो होइन, चोर्नका लागि आज ब्याङ्कका पनि सिस्टम ह्याक गरेर चोरी भएका छन्। तर डेटा सेक्योरका हिसाबले तपाईँले ब्याङ्कले कहाँ डाटा राखिरहेछ, अथवा गभर्मेन्टले डाटा सुरक्षित हुन्छ भनेर जति राखेको छ भने एउटा व्यवसायको डाटा कहाँ सुरक्षित हुन्छ त भन्दा सिस्टममा सुरक्षित हुन्छ। त्यो लेभलको एज अ बिजनेसको चोरी चाहिँ हुँदैन, होइन?
14: विश्वसनीय
6: बुकिङ सेक्टरदेखि सबैले प्रयोग गरिरहेको चिज हो।
14: यो शुल्कको कुरा पनि आउँछ, कतिको कस्टली होला?
6: एक रुपियाँ खर्च गरेर पाँच रुपियाँको रिजल्ट आयो भने तपाईँले सस्तो भन्ने कि महँगो भन्ने? उहाँले कमाउने त्यही कमाएको पैसा हामीलाई छोडाइदिने हो, भनेको नो इन्भेस्टमेन्ट, नो खर्च।
14: यो सिस्टममा गइसकेपछि उहाँहरूलाई के बेनिफिट हुन्छ संक्षेपमा भनिदिनु होला।
6: होटेलमा फर्स्ट कुरा त तपाईँ मल्टिपल प्रपर्टीहरू खोल्न सक्नु हो र एउटा डेस्कटपबाट तपाईँले हेर्न सक्नुभयो। तपाईँ फिजिकल्ली प्रेजेन्ट हुन परेन, भनौँ न तपाईँको संसारभरका बुकिङ च्यानलहरूमा जोडिएर एकैचोटि तपाईँको अटोमेटिक बुकिङहरू आउन थाल्यो,
14: नेटवर्कलाई एउटै ठाउँबाट
6: कन्ट्रोल गरियो, एउटा हिसाबहरूलाई सबै कुराहरू जस्तो कस्ट, प्रोडक्सन कस्टदेखि सबै इभ्यालुएसन गर्यो होटेलको हकमा हेऱ्यो भने, डेरी इन्डस्ट्रीलाई त्यस्तै हिसाबले गर्यो, या अर्को म्यानुफ्याक्चरिङलाई पनि, हरेकको जे जसरी काम हुन्छ उहाँहरूले आज त्यसलाई एउटा असिस्टेन्टको रूपमा डेभलपमेन्ट हुने हो र उहाँकै अनुकूलमा।
14: यो सिस्टममा जान केही च्यालेन्जहरू छन्?
6: पहिलो त हेजिटेसन भनौँ न, एउटा तपाईँले जुत्ता लगाइराख्नु भएको छैन, खालि हिँडिरहनु भएको छ र जुत्ता लाउँदा तपाईँलाई के फिल होला त? अप्ठ्यारो, पसिना आएर खुट्टा चिलाएर अप्ठ्यारो फिल हुन्छ नि त, लाइक त्यही नै हो।
14: प्राविधिक सिप जानेकै हुनुपर्छ,
6: तपाईँले चलाउनुहुन्छ टिकटक, तपाईँले चलाउनुहुन्छ सेम त्यही नै हो, त्योभन्दा माथि केही छैन।
1: टुना टेक्नोलोजीका कार्यवाहक अध्यक्ष ध्रुवराज न्यौपाने र निशु जोशी। अब बाँकी खबर। नेपालगञ्जमा बाँदरको आक्रमणमा परि 40 घाइते भएका छन्। बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परि सर्वसाधारण घाइते हुने गरेका हुन्। पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परि घाइते भएका 40 सर्वसाधारण नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारको लागि गएको भेरी अस्पतालमा सर्प तथा जनावर जन्य टोकाइका बिरामीका बारेमा अध्ययन गरिरहनुभएका डाक्टर बद्री चापागाईले बताउनु भएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
15: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
16: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
17: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
18: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
19: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582896964।
20: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
21: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304779 र 98481380।
22: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
23: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
22: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
23: सम्पर्क 97051148070।
22: सोफा हब नेपालगञ्ज,
23: विश्वासमा नम्बर 1,
22: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
1: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। वीरबहादुर चौधरी दुर्घटनामा परि पूर्ण अपाङ्गता भएपछि बर्दिया बढैयाताल गाउँपालिका 9 जनता नगरकी सीता चौधरीको 2 दशकदेखि अधिकांश समय उहाँकै हेरचाहमा बितिरहेको छ। श्रीमानको दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनु पर्यो। श्रीमानको हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयार्जनको काममा लाग्न उहाँलाई कठिन हुँदै आएको थियो। सीता जस्तै सोही ठाउँका देवीराम थारूको पनि 8 वर्षदेखि आमाको हेरचाहमै बितिरहेको छ। उच्च रक्तचाप लगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उहाँले बाहिर गएर रोजगारी गर्ने अवस्था गुमाउनु भयो। घरमै बसेर आयार्जन गर्न सकिने सिप सिक्ने अवसर पाएपछि सीता र देवीरामलाईमा नयाँ आशा पलाएको छ। बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति र उहाँहरूको परिवारलाई बेत बाँसका सामग्री निर्माण सम्बन्धी झन्डै 1 महिनाको तालिम दिन थालेपछि उक्त परिवारहरूमा खुसी छाएको छ। पैरवी.com खबर छ।
2: नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत बाँकेका 79 वडामा अधिवेशन प्रक्रिया पुरा भएको छ। सोमबार बाँके निर्वाचन क्षेत्र नम्बर 3 वडामा समेत अधिवेशन सम्पन्न भएसँगै जिल्लाका 81 मध्ये 79 वडामा नेतृत्व चयन प्रक्रिया टुङ्गिएको हो। जिल्ला निर्वाचन संयोजक कपिल शर्माका अनुसार जानकी गाउँपालिका 3 र 4 भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ। बाँकी वडामा अधिवेशन सम्पन्न भएको उहाँले बताउनुभयो। बाँकी 79 वडामा निर्वाचन प्रक्रिया पुरा भएको छ। शर्माले भन्नुभयो नेपालगञ्ज 6 बाहेक सबै वडामा सर्वसम्मत भयो। 6 नम्बर वडामा मतदानबाट टुङ्गियो। बाँकेमा अधिवेशन सम्पन्न भएको वडामध्ये नेपालगञ्ज 6 मात्रै मतदान भएको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
1: स्तन क्यान्सर पहिचान भएपछि निराश हुनुभएका नेपालगञ्ज 21 निवासी डिगम्बर देवसिंह राणा खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनु भएको छ। 2 वर्षअघि शल्यक्रिया गर्नुभएका राणाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई ब्रेकिथेरापी गरेपश्चात अहिले सामान्य अवस्थामा फर्किनु भएको छ। क्यान्सर जस्तो प्राणघातक रोगको घर नजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उहाँलाई ठूलो राहत मिलेको छ। अस्पतालका सूचना अधिकारी डाक्टर प्रवीण कुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोली मार्फत क्यान्सरका बिरामीलाई आवश्यक सबै खाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपाल नागरिकलाई समय र पैसा दुवै बचत भएको छ।
2: नेपालगञ्जमा पहिलोपटक आयोजना गरिएको मेयर कप राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप 2083 सम्पन्न भएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी 142 खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुषतर्फ सङ्गम विष्ट र महिलातर्फ कुष्मा केसी ओभरअल च्याम्पियन बन्नुभएको छ।
1: गत सावन र भदौमा सुर्खेतमा अत्याधिक अभाव भएको खाना पकाउने ग्यास असोज लागेता सहज आपूर्ति भएको छ। ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था हटेको छ भने डिलरमा पनि ग्यास सिलिन्डर मौजात रूपमा रहन थालेको छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
2: बाँकेमा अपराधका घटना, 152 मुद्दा दर्ता, 137 प्रतिपादी पक्राउ। नरेनापुरमा 3 वर्षदेखि विद्यालय नगई तलब बुझेका शिक्षकमाथि छानबिन।
1: शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठुलो वर्षाको सम्भावना। बाढी पूर्वानुमानमा आधारित पूर्वाकारी कार्यक्रमबारे नेपालगञ्जमा अभिमुखीकरण।
2: आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। बेदबाँसको सिपले बर्दियामा अपाङ्गता भएका परिवारमा आय आर्जनको आशा।
1: र नेपालगञ्जमा बान्द्रोको टोकाइबाट पछिल्लो 1.5 महिनामा 40 जना घाइते। विज्ञापनको बिल नबुझ्न हुलाकलाई बाँके पत्रकार महासङ्घको आग्रह। अटेर गरे तालाबन्दी गर्ने चेतावनी। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र मराकेश पनि बिदा हुन्छौँ। आज असोज 6 गते मङ्गलबार 22 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल
6: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, गताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
12: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
11: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
11: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
13: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
11: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
14: रंग बहार, रंग बहार।
15: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
14: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
15: साथै 65-इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
14: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नमस्कार, कार्यक्रम शिक्षाका कुराको नयाँ अङ्कमा यहाँलाई फेरि पनि स्वागत छ। म प्रस्तुता लक्ष्मी तिमल सेना। कार्यक्रम शिक्षाका कुरा यहाँहरूले रेडियो कृष्णसार एफएम 94 मेगाहर्जका साथसाथै रेडियो कृष्णसार एफएमको फेसबुक, युट्युब र टिकटकमा पनि तपाईँ हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ। कार्यक्रम शिक्षाका कुरा हामी हरेक साताको मङ्गलबार बिहान 7:15 तपाईँहरू समक्ष लिएर आउने गर्दछौँ। आज पनि हामीले कार्यक्रम शिक्षाका कुरामा नयाँ पाहुना निम्ति आएका छौँ। कार्यक्रम शिक्षाका कुरामा आज हामीले श्रीमावी बन्जारे गाउँ जानकी गाउँपालिका 3 प्र आदित्य कुमार वर्मालाई निम्ति आएका छौँ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ सरलाई।
2: धन्यवाद।
1: दिनचर्या कस्तो छ?
2: चलिरहेछ।
1: अब यहाँको शैक्षिक पृष्ठभूमिहरू त्यति बताइदिनुहोस् न।
2: 2062 सालमा म शिक्षा प्रशासन उत्तरदेखि हेरेकै हालकै मावी बन्जारे गाउँ स्कुलमा तयार छु। पहिला शिक्षक थिएँ, अहिले परा छु।
1: यहाँ प्र हुनुभएको चाहिँ कति समय भयो?
2: 67 भयो।
1: 67। यो शिक्षक र प्र हुँदाखेरि चाहिँ कतिको फरक हुँदो रहेछ भूमिकामा?
2: भूमिकामा जिम्मेवारी थपिन्छ। पहिला हो आफ्नो क्लास हिँड्ने, आफ्नो जिम्मेवारी अभिभावकसँग समन्वय गर्ने, विद्यार्थीसँग गर्ने, पालिकासँग गर्ने, केन्द्रसँग गर्ने, प्रदेशसँग गर्ने, र जिम्मेवारी फरक हुन्छ।
1: अब विद्यालयको पृष्ठभूमिको कुरा गर्नुभयो भने हिजोका दिनका विद्यालय र अहिलेको विद्यालयलाई कसरी यहाँले तुलनात्मक रूपमा कसरी व्यक्त गर्नुहुन्छ?
2: पहिला भौतिक संरचनाहरू पनि थिएन, विद्यालय कक्षा 8 थियो, अनि विद्यार्थी सङ्ख्या पनि कम थियो। त्यसपछि अहिले तपाईँको भौतिक संरचना पनि के रहेछ, अब जग्गा व्यवस्थापन धेरै छैन, तब जग्गा कम छ विद्यालयको, विद्यार्थी सङ्ख्या पनि अहिले ठिकै छ, शिक्षक पनि पर्याप्त छ, जे होस् राम्रो छ, पहिलाभन्दा राम्रो छ।
1: के कुराले विद्यालय यहाँसम्म आइपुग्यो?
2: अभिभावकको सहयोग, स्थानीय पालिकाको सहयोग, जनप्रतिनिधि, त्यसपछि राजनीतिक दलका पनि, शिक्षक, विद्यार्थी, त्यहाँको समाज, सबै मिलेर काम गरेर
1: अब यो विद्यालयमा चाहिँ विशेष गरी यो राजनैतिक दलहरूले चाहिँ विद्यालयमा अझ धेरै अप्ठ्यारो पारिरहनु भएको भन्ने सुनिन्छ। यस्ता विवादहरू पनि बेला बेलामा आइरहेको, यहाँको विद्यालयलाई चाहिँ कसरी त्यो त्यति सहज वातावरण भयो?
2: सहज वातावरण भन्दा पनि अब राजनीति भन्नाले तपाईँको कुन हिसाबले राजनीति होस्, कोही कोही शिक्षामै राजनीति गर्न खोज्छन्, कोही त्यो शिक्षा विकास गर्नको लागि पनि राजनीति गरे हुन्छ। अब तपाईँको राजनीति भन्नाले तपाईँको अब त्यही शिक्षा क्षेत्रमा काम गरेर त्यो शिक्षालाई विकास गर्नको लागि कोही अगाडि सर्छन्, कोही त्यो खुट्टा तान्ने प्रवृत्तिका पनि हुन्छन्, तर अब नसकेरै होला सायद जो नकारात्मक दृष्टिकोण, शिक्षाप्रति नकारात्मक दृष्टिकोण राख्ने, त्यो विद्यालयप्रति नकारात्मक दृष्टिकोण राख्ने व्यक्तिहरूको पहुँच हुँदाहुँदा पनि त्यहाँ नचलेको अवस्थाले गर्दा यहाँसम्म आइपुगेको हो जस्तो लाग्छ।
1: अब यो भन्दै गर्दाखेरि समाज कस्तो छ त्यहाँको, त्यहाँको समाजले शिक्षालाई कसरी हेर्छ, यो कुरा कसरी यहाँले निहाल्नु भएको?
2: अब समाज त बिस्तारै तपाईँको पहिलाभन्दा अहिले धेरै धेरै जागरुक भइसकेछन्। समाजका मान्छेले पनि अब यो विद्यालय राम्रो होस्, अब जो हुन्छ नि व्यक्तिगत, जस्तै म त्यहाँको स्थानीय मान्छे हुँ, अब स्थानीय भएको नाताले अब तपाईँको व्यक्तिगत, अहिले जनता उनीहरूले कोही स्वतन्त्र छैन जस्तो लाग्छ मलाई, कोही न कोही कुनै न कुनै पार्टीमा आबद्ध छन्। त्यो दृष्टिकोणले अब तपाईँको फलानु पार्टी, फलानु समर्थक, र हामी कुनै राजनीतिक दलको सदस्य बोकेका छैनौँ, तर तपाईँको समर्थक ऊ त चाहिँ व्यक्तिगत हुनसक्छ, कसैले न कसैले त भोट हाल्छौँ, त्यो हिसाबले कोही पूर्वाग्रही राखेर तपाईँको अब बाधा पुर्याउन खोजिरहेको हुन्छन्। जनता अब स्वतन्त्र त छैनन्, सबै कोही न कोही राजनीतिक दलमा लागेकै छौँ।
1: यो चिजले शिक्षा क्षेत्रको विकासमा कतिको अप्ठ्यारो पारेको महसुस गर्नुभएको छ?
2: अप्ठ्यारो त पार्छ राजनीतिक हिसाबले तपाईँको अब जोसँग अब विद्यालय व्यवस्थापन समितिमा तपाईँको अब कुन पार्टीको मान्छे हो, स्थानीयतासँग कस्तो समन्वय व्यवस्थापन समितिले गर्ने, अभिभावकसँग कस्तो समन्वय गर्ने त्यो कुराहरूले व्यवस्थापन समितिको जो अध्यक्ष र सदस्यहरू कुन हिसाबले समाजमा उहाँहरूको प्रभाव छ त्यसले बढी असर गर्छ शिक्षा क्षेत्रमा।
1: अब अहिले माविसम्म छ होइन स्कुल कर्मचारीको शिक्षकहरूको चाहिँ उपलब्धताको अवस्था चाहिँ के हो
2: अहिले? ठिक छ, स्थानीय तहले तपाईँको अब गाउँपालिका अनुदानमा पनि शिक्षक कर्मचारीहरू दिएको छ, सङ्घीय शिक्षकहरू पनि छन्। शिक्षक कर्मचारीको उपलब्धता त अहिले छ, भौतिक संरचनाको कमी छ।
1: भौतिक संरचना अहिलेको आवश्यकताका दृष्टिकोणले हेर्ने भने अब चाहिँ के चाहिन्छ यहाँको विद्यालय?
2: तपाईँको पुस्तकालय चाहिन्छ, बाल विकास कक्षाको लागि ऊ चाहिन्छ, तपाईँको साइकल स्ट्यान्डको ऊ चाहिन्छ, शौचालय पहिला गेरुवा ग्रामीण विकास समाजले निर्माण गरिदिएको शौचालय हो, त्यसैले अब एउटा थप अर्को छ तर पर्याप्त छैन। अहिले तपाईँको एसटिएफले शौचालय निर्माण गर्ने भन्ने एउटा योजना छ, सही शौचालयको समस्या समाधान हुन्छ। भौतिक संरचना पनि अब तपाईँको अब त्यसलाई 11-12 चलायो भने भौतिक संरचना पुग्दैन, अहिले पनि पुगिरहेको छैन। तर अब यो आउने उसमा अब प्रदेशबाट को मान्यजी हुनुहुन्छ उहाँको लिस्टमा हेरेछु मैले, बादशाह कुरिमी नेपाली काङ्ग्रेसका हुनुहुन्छ, उहाँको लिस्टमा हेरेछु 20 लाख रुपियाँ आउने छ। अब त्यो तपाईँको व्यवस्थापन समितिसँग समन्वय गरेर अब त्यो सायद सामाजिक विकास डिभिजन विकास कार्यालयले त्यो भौतिक संरचना निर्माण गर्ने हो, अब त्यो समन्वय गरेर निर्माण हुन्छ। त्यसपछि तपाईँको कक्षा कोठाको समस्या त तपाईँको 10 सम्मलाई मात्रै हुन्छ, 11-12 चलाउनलाई पुस्तकालय, त्यसपछि तपाईँको कक्षा कोठाको समस्या त अझै छ।
1: कुन कुन विषय पढाइ हुन्छ त्यो प्र्याक्टिकल गर्दाखेरि चाहिने ल्याबको कुराहरू पनि होला?
2: ल्याब तपाईँको साइन्स ल्याब छ, आइसिटी ल्याब पनि छ, हो त्यो पुस्तकालय छैन, अहिले पुस्तकालय छ, अहिले छ
1: पुस्तकालय बाहेक अरू ल्याबको कुरा चाहिँ अहिले पुगेको छ। अब यो स्थानीय तहले नै सायद प्लस टूसम्मलाई हेर्छ होला के छ यो यहाँले भन्नुहोला
2: अनि
1: हजुर यो समन्वय चाहिँ कतिको छ तपाईँहरूको?
2: समन्वय राम्रै छ, राम्रो समन्वय।
1: स्थानीय तहले ल्याएका शिक्षा नीतिका कुराहरू अथवा शैक्षिक कार्यक्रमहरू यहाँको अनुकूल अथवा यहाँहरूसँग यहाँहरूसम्म आइपुग्ने उपलब्धताको अवस्था के हो, बजेट तुक्नेहरू के हो?
2: अब शिक्षाको अधिकार स्थानीय तहलाई 12 कक्षासम्म दिइसकेपछि तपाईँको त्यो विद्यालय 8 कक्षासम्म पहिला थियो, तर त्यसपछि त्यहाँको अब 2074 जननिर्वाचित प्रतिनिधि अब गाउँपालिका अध्यक्ष रामनिवास यादवले एउटा वडा एउटा मावि हुनुपर्छ भन्ने अवधारणा ल्याउनु हो, त्यही आधारमा तपाईँको बजेट पनि छुट्याउनु भयो, शिक्षा पनि व्यवस्थापन गर्नुभयो, अहिलेको सरकारले पनि गरिरहेछ। त्यो हिसाबले त स्थानीय तहले शिक्षा दिएपछि धेरै सुधारहरू भएको छ, पहिलाभन्दा अहिले धेरै सुधारहरू भएको छ।
1: के फरक हुँदो रहेछ यहाँ त लामो समयदेखि शैक्षिक क्षेत्रमै हुनुहुन्छ, पहिला सङ्घले हेर्दाखेरि शिक्षा क्षेत्रलाई हेर्दाखेरिको अवस्था र अहिले स्थानीय तहले शिक्षा सङ्घलाई हेर्दाखेरिको अवस्था फरक पनि के पाउनु?
2: सङ्घले हेर्दा तपाईँको अनुगमन निरीक्षणको त्यति अब तपाईँको महिना 2 महिना 3 महिनामा आउने गर्थ्यो, अहिले त तपाईँको वडा सदस्यहरू त्यही हुन्छन्, व्यवस्थापन समितिका मान्छे पनि त्यही छन्, तपाईँको गाउँपालिका अध्यक्ष उपाध्यक्ष अनि शिक्षा शाखा नै त्यही छ, त्यसले गर्दाखेरि तपाईँको अब अनुगमनको पाटो राम्रो छ। त्यो हिसाबले अब अभिभावकहरू पनि जागरुक भएका छन्, त्यो हिसाबले तपाईँको आफ्नो पहिला जस्तो त अहिले छैन, पहिला त शिक्षा धेरै पिछडिएको थियो, अहिले त पहिलाभन्दा धेरै राम्रो छ।
1: त्यो समाजको विकास र शिक्षाको कुरालाई जोडेर हेर्ने हो भने यहाँले कसरी
2: विकास भन्नाले तपाईँको अब जस्तै सङ्घ संस्थाहरू जो लगानी गर्छन् नि त्यहाँ तपाईँको उहाँले त सिकाउने कुरा विभागमा जागरुकता ल्याउनु पर्ने कुराहरू त ल्याउँछन्, तर तपाईँको अधिकारको कुरा मात्रै सिकाए जस्तो लाग्छ, कर्तव्य सिकाउँदैनन्। अधिकार अब नबुझेका अभिभावकहरू हाम्रो अधिकार हो, यो तपाईँको सार्वजनिक विद्यालय हो, हामीले जे पनि गर्न पाउनुपर्छ भन्ने सोच भएको हुनाले अब कोही कोही अभिभावकहरू अप्ठ्यारो पार्छन् कहिले कहीँ।
1: अब अहिले अघि भर्खर छोरीहरूको कुरा पनि आएको थियो, सायद हामीले कति त्यसलाई कन्टिन्यू गऱ्यौँ कि गरेन, यसलाई अलिकति छलफलमा ल्याऊँ भनेर। अब विद्यालयमा छात्राहरूको सहभागिताको अवस्था के छ, पर्सेन्टेजको कुरा गर्ने?
2: पर्सेन्टेजको हिसाबमा त 50-50 होला
1: हो है। अनि जस्तो अब ड्रप आउट गर्नेमा छात्राहरू धेरै हुन्छन् भन्ने हामीले यता कता सुन्ने गर्छौँ, सँगसँगै अब यो महिनावारीको कुरालाई लिएर पनि विभिन्न बेलामा बहस भइरहेको कुराहरू हुन्छ, छात्रा ड्रप आउटको अवस्था के छ पहिला यो कुरा गरौँ भने?
2: ड्रप आउटको अवस्था पहिला त्यो विद्यालयको चार्टसम्म थियो, त्यो प्रायः जसो अब छात्राहरू आठ कक्षासम्म मात्रै पढेर छोडिदिने, अब त्यहाँ नजिक विद्यालय थिएन, त्यसले गर्दा आठ कक्षैबाट तपाईँको ड्रप आउट हुने हुन्थ्यो। तर अहिले तपाईँको प्रायः जसो त्यहाँ 10 कक्षा सबैले पढाइरहेछन्,
1: 10 कक्षासम्म सबै अभिभावकले पढाउनु भएको छ, यद्यपि प्लस टूमा अझै पनि भन्न सकिने अवस्था छैन। यो यहाँनिर चाहिँ के के के फ्याक्टरहरूले काम गरिराखेको होला?
2: अब पहिला तपाईँको छोरी मान्छेलाई पढाउनु हुन्न, अब अर्काको घरमा जाने हुन् भनेर त्यो पनि थियो, अवधारणा मासिका थियो भनौँ। अनि त्यसपछि तपाईँको अब टाढा छ विद्यालय, टाढा छ, नेपाल जाँदैछ, छोरी मान्छे एक्लै कसरी पठाउने, त्यसले पनि प्रभाव पारेको थियो। अनि त्यसपछि तपाईँको अब जुन हाम्रो पिछडिएको समुदाय, दलित समुदाय भनौँ, उहाँहरूले त अब घराइसी काममा लगाइदिने, अब आर्थिक अवस्था कमजोर भएका घराइसी काममा लगाइदिने, ज्याला मजदुरीमा लगाइदिने, त्यसले गर्दा ड्रपआउटको सङ्ख्या बढी थियो। अहिले तपाईँको प्रति व्यक्ति आए पनि बढेकै छ, त्यो हिसाबले तपाईँको अब दैनिक ज्यालादारी काम गर्ने अभिभावकहरूले पनि छोरीलाई पनि पढाउनुपर्छ भने जान्छेकन जागेको हुनाले अहिले त तपाईँको जो 10 कक्षासम्म त अहिले
1: अनिवार्य
2: हाम्रो विद्यालयमा आउँछन्, त्यसपछि अब त्यो 10 पछि अब कहाँ जान्छन्। अब 100% त तपाईँको ड्रप आउट हुँदैनन् 10 पास गरिसकेपछि, ड्रप आउट त 10 पासपछि पनि छ छात्राहरू।
1: यहाँको प्लस टूसम्म पढाइ हुन्छ?
2: हाम्रो 10 सम्म
1: 10 सम्म। अब ठ्याक्कै छात्राहरूकै कुरा फेरि पनि, यो मर्यादित महिनावारीको सन्दर्भमा कुरा गर्नु हो भने यहाँको विद्यालयमा यसको खालको व्यवस्थाहरू छ कि छैन? अब विभिन्न खालका कन्सेप्टहरू पछिल्लो समय बहसमा पनि आइरहेछन् भने कति विद्यालयले लागू गरेको अवस्था पनि छ, यहाँको विद्यालयमा के हो अवस्था?
2: हामीले एकजना महिला फोकस शिक्षक राखेका छौँ, अब सेनेटरी प्याड त गाउँपालिकाले नै उपलब्ध गराउँछ, अब त्यो अब प्रायः जसो पुरुष शिक्षकलाई छात्राहरूले भन्न नसक्ने हुनाले तपाईँको महिला शिक्षकलाई हामीले तपाईँको उनीहरूको त्यो महिनावारीको विषयमा के छ प्याड वितरण गर्ने समस्या बुझिदिने भनेर फोकस शिक्षक राख्छ।
1: जस्तो मैले यो दुईवटा कुरा सँगसँगै किन जोडेको भने, पहिले चाहिँ ड्रप आउट हुने वान अफ द रिजन चाहिँ यो अव्यवस्थित महिनावारी अथवा उनीहरूले विद्यालयमा आइसकेपछि खेप्नु पर्ने असहजता पनि हो भनेर छलफलमा आएको सुनेको थियो, अहिले पनि त्यो कारण हो भन्न सकिएन? विभिन्न कारणहरू मध्ये अहिले पनि त्यो कारण,
2: त्यो महिनावारीको कारणले त ड्रप आउट हुने अहिले त मलाई लाग्दैन, किनभने हामीले तपाईँको त्यो अब त्यो व्यवस्थापन गर्नलाई अब तपाईँको अहिले त डिस्पोज गर्ने त्यहाँ छैन, तैपनि हामीले एउटा छुट्टै तपाईँको शौचालय कोठालाई तपाईँको उ गरेर त्यसपछि त्यहाँबाट लगेर खाल्डोमा खनेर गाड्ने व्यवस्थापन चाहिँ गरिरहेछ।
1: अब यो त भयो यहाँको विद्यालयको मात्रै कुरा, अब लामो समयदेखि शिक्षा क्षेत्रमा काम पनि गरिरहनु छ अनि जानकी गाउँपालिकाकै स्थायी बासिन्दा पनि हुनुहुन्छ, यहाँले चाहिँ जानकी गाउँपालिकाभित्रको शिक्षामा आएको इभोल्युसनलाई कसरी हेर्नु भएको छ?
2: अब तपाईँको हाम्रो मधेसी समुदाय अनि त्यसपछि दलित समुदाय भएको कारणले तपाईँको विद्यार्थी चाहिँ रेगुलर हुँदैनन् उपस्थित, रेगुलर उपस्थिति हुँदैन। पहिलाको मानसिकता जुन थियो परीक्षा दिएर पास भइन्छ भन्ने ऊ थियो, परीक्षामा मात्रै पठाउने, अरू बेला नपठाउने, घराइसी काममा लगाउने, त्यो तपाईँको लगभग अहिले पनि 25% विद्यार्थीहरू त्यस्तो छन्,
1: 25% जति अहिले पनि त्यो विभिन्न कारणले चाहे त्यो घराइसी
2: काममा लगाउने, अनि त्यसपछि आमा मामा घर गएपछि बच्चा पनि जाने, अनि त्यसपछि तपाईँको फुफुको बिहे, मामाको घरमा बिहे, भोज भतेरहरूमा
1: महिनौसम्म
2: जाने, अनि त्यसपछि तपाईँको रोपाइको बेला पनि ड्रप आउट हुने, धान काट्ने बेला पनि ड्रप आउट ड्रप के भन्छन् अनुपस्थित हुने। त्यसपछि अब सिजन सिजनमा काम पनि गर्नुपर्छ भनेर त अब भयो, तर तपाईँको कुनै पनि चाडपर्व भयो भने अनुपस्थित हुने। त्यसपछि मामा घर, फुफु घर, गाउँमा साथीको बिहा छ, भोज भतेरमा त्यसमा पनि अनुपस्थित हुने, अनि घराइसी काममा पनि अनुपस्थित हुनेले गर्दा तपाईँको चाहिँ निरन्तर विद्यार्थीको उपस्थिति चाहिँ कमजोर छ।
1: अब यो यसलाई चाहिँ हाम्रो समाज, हाम्रो अभिभावक चाहिँ शिक्षाप्रति संवेदनशील नभएको, अझै पनि त्यो चेतना नै नभएको भन्न सकिन्छ यो चिजलाई?
2: अब मलाई त चेतनाको कमीले जस्तो लाग्दैन, किनभने अब जानी जानी तपाईँको सब यत्रो सब कुरा, अब आजकल त आजभोलि त तपाईँको सामाजिक सञ्जाल नचलाउने मलाई लाग्छ कोही कोही त्यस्तो घर परिवार होला, नत्र सबैलाई त जानकारी छ, पढाउनु पर्छ। तर पनि तपाईँको अब आफ्नो घरको सपोर्ट, जस्तै तपाईँको अब आमा बाहिर काम गर्न गएपछि तपाईँको सानो बच्चा छ भने अब दिदीले हेरिदिनु पर्ने, भाइले हेरिदिनु पर्ने, बुवा आमा बजार गएपछि घरकोले पुर्दिने, त्यो त तपाईँको अब उहाँहरूकै कमी कमजोरी हो, त्यो त्यो तपाईँको
1: जानी जानी
2: गरेको हो जस्तो लाग्छ मलाई।
1: हामीले अवचेतनै छैन, अब उहाँको जनचेतना विकासमा काम गरौँ भन्ने भन्दा पनि उहाँले थाहा पाएर चाहिँ यो चिजलाई नेग्लेक्ट गरिरहनु भएको छ।
2: अब थाहा पाए पाए अब जस्तै तपाईँको विद्यालयमै अब बिदा दिइदिनुहोस्, अब तपाईँको हामी बजार जान लाग्छ, अब बाख्रा कसले हेरिदिने, घर कसले पुर्दिने, त्यस्तो भन्ने अभिभावकहरू पनि आउँछन् विद्यालयमा। तर त्यस्तो आइसकेपछि त यो जनचेतनाको कमीले गर्दा होइन होला जस्तो लाग्छ।
1: जानी जानी व्यवहार परिबन्ध यस्तै कारणहरूले
2: ध्यान नदिने घरमा, जस्तै अब तपाईँको बिहान घरमा काम गर्ने गैरीमा जस्तो त्यो काम गरिरहेको छ, आफै गइरहेछन्, तपाईँको आफू गइसकेपछि अब मेरो बच्चा विद्यालय गयो कि गएन, किन गएन, अब तपाईँको कोही ब्रेक टाइमबाट भागेर आउँछन्, त्यसपछि त्यो तपाईँको विद्यालयसम्म नआइदिने, नसोधिदिने, विद्यालय किन बिदा भयो भने नसोधिदिने, त्यसपछि तपाईँको हल्लाको भरमा पढाइ हुँदैन या विद्यालय छुट्टी हुन्छ, किन यति बजी छुट्टी भयो, अस्ति किन भयो भन्ने कुरा हुन्छ। तर तपाईँको बच्चा बाटोबाट फर्किएको हो कि ब्रेक टाइममा खाजा खान जान्छु भनेर नआएको हो कि, त्यस्तो पनि अब कहिले अवस्था आउँछ, अनि त्यसपछि त्यो तपाईँको मिसअन्डरस्ट्यान्डिङले तपाईँको अभिभावकहरू पनि विद्यालयप्रति कहिले कहिले नेगेटिभ धारणा लिएर आउँछन्,
1: विद्यालय नै नराम्रो अथवा यहाँका
2: शिक्षा नै नराम्रो भन्ने।
1: अब यो यति लामो समय काम गर्दाखेरि समाजलाई यति मिहिन ढङ्गले हजुरले चिन्नु भएको छ, केलाउनु भएको छ, यो त एकदम साना समस्या हो नि त खासमा। यद्यपि यिनै साना साना समस्याहरूले चाहिँ हाम्रो शिक्षा क्षेत्र पछाडि परेको पनि हो। फेरि अब 1, 2, 3, 4 भनेर प्राथमिकीकरण गर्नु पऱ्यो भने हाम्रो शिक्षाको विकासमा, गुणस्तरीय शिक्षा दिने कुरामा चाहिँ मेन समस्या चाहिँ के हो नि 1, 2, 3, 4 भनेर भन्नुतर?
2: अब जस्तो तपाईँको अब सबै कुरा सरकारले जुन नि शुल्क गरिरहेछ नि, अब यो मलाई त के लाग्छ, तपाईँको अभिभावकको पनि केही न केही लगानी हुनुपर्छ। जस्तै तपाईँको सबै कुरा नि शुल्क छ, सरकारको हो, हाम्रो हो, सरकारको हामीले जे गरी पनि हुन्छ भन्ने जुन मानसिकता छ नि, त्यसले गर्दा फेरि आफ्नो त नआउने कि। अब के त्यही बच्चा तपाईँको बोर्डिङ स्कुलमा जान्छ भने टाई बेल्ट जुत्ता सब लगाएर जान्छ, रेगुलर जान्छ, त्यही बच्चा तिनै अभिभावकका बच्चा यदि सरकारी स्कुलमा, जस्तै हामीले हेरिरहेछौँ तपाईँको त्यही अभिभावकका बच्चा पहिला बोर्डिङमा पढिरहेको थियो, कुन अवस्थामा गइरहेको थियो स्कुल, उहाँहरूले टिफिन पनि टाइममा बनाइदिने, पुर्याइदिने, बाइकमा त्यहाँ छोडिदिने, ल्याइदिने, त्यसपछि एक दिन नगएपछि तपाईँको लगानी छ पैसा, म फी त तिर्नुपर्छ, अब यहाँ त तिर्नु पर्दैन, त्यो हिसाबले पनि होला, यहाँ नगए केही हुन्न,
1: जे गरे पनि हुन्छ,
2: जे गरे पनि हुन्छ जस्तो फिलिङ होला सायद अभिभावकहरूमा।
1: भनेपछि अझै पनि अभिभावकको उसबाट अभिभावकका सन्दर्भमा चाहिँ उहाँलाई अझ धेरै कुराहरू हामीले भन्न र बुझाउनु भएको छ।
2: त्यो त तपाईँको उहाँले बुझ्नुपर्ने कुरा हो कि, जस्तै तपाईँको उहाँले जुन आफ्नो बच्चाले जुन बोर्डिङमा जति यसलाई पढाउनु हो, त्यसपछि सरकार त्यही अभिभावक बच्चाहरू प्रायः जसो दुई चार वर्ष बोर्डिङमा गएर त्यसपछि फी नतिरेर फेरि सरकारी स्कुलमा आए हुन्छन्, यहाँबाट कोही फेरि बोर्डिङमा गए हुन्छन्, कोही बोर्डिङबाट यहाँ फर्केर आए हुन्छन् सरकारी स्कुलमा। र कम्तीमा अब यो अघि बुझ्नुपर्ने कुरा के हो कि जस्तै तपाईँको उहाँले जुन प्रति मासिक जुन बोर्डिङ स्कुलमा आफ्नो बच्चाको लागि जुन मासिक फी तिरिराख्नुभएछ नि, त्यसको दोब्बर लगानी राज्यले प्रत्येक बच्चाको उसमा लगाइरहेको छ, त्यो बुझ्नुपर्ने हो। हाम्रै बच्चाहरूको लागि तपाईँको अब खाजा पनि सरकारले दिइरहेछ एकदेखि पाँचसम्म दिवा खाजा पनि दिइरहेछ, तपाईँको अब छात्र र दलितहरूलाई छात्रवृत्ति पनि दिइरहेको छ, अनि त्यसपछि अरू जुनसुकै ठाउँमा सहभागी भए पनि फीहरू नलाग्ने, अब त्यो त राज्यले तिरिरहेछ, उहाँ व्यक्तिगत अब त अरूले नतिरे पनि राज्यको लगानी छ, राज्यले त त्यो पैसा तिरिरहेको हुन्छ। अब त्यो आफ्नो व्यक्तिगत नभएर तपाईँको ध्यान त्यति नदिएका हुन् कि
1: अब कार्यक्रम उत्तरार्धमा पनि छ, स्थानीय तहसँग का अरूका अपेक्षा चाहिँ के हुन् तपाईँहरूका?
2: अब तपाईँको स्थानीय तहको अब जुन एउटा सायद मेरो उदय गलत हुनसक्छ, जनचेतनाको जुन मैले भने कमी छैन, अब त्यो हुनसक्छ, त्यो जनचेतनाको लागि रकम छुट्याइदिएर युवाहरूमा जनचेतना जगाउने कार्यक्रम ल्याइदिनु पऱ्यो, त्यसपछि भौतिक संरचनाहरू निर्माण गरिदिनु पऱ्यो, अनि त्यसपछि तपाईँको पुस्तकालयको व्यवस्था गरिदिने, अनुगमन निरन्तर गरिदिने, अनि त्यसपछि यो दबाब जुन आउँछ नि, विद्यार्थी रेगुलर छैन तैपनि जिद्दी गर्ने, मेरो बच्चा त रेगुलर आइरहेछ भनेर
1: फेल किन भयो,
2: फेल किन भयो, अनि त्यसपछि तपाईँको अब भनौँ अब राजनीतिक दलकै भनौँ मान्छेले अरे पास गइदो बिटिया हो पुस्तकै गरे जाए भन्ने जुन आउनु ऊ छ नि,
1: पढेकै बुझेकै मान्छेले
2: बुझेकै मान्छेले भन्छन् त्यस्तो, अब त त्यस्तो त गर्न सकिन्न, अब गर्न नसकेपछि यो ठिक छैन भन्ने बुझाइ हुन्छ, अब त्यसले गर्दाखेरि तपाईँको अब उहाँहरूको त अब त्यो जसरी नै पास भएपछि अब अगाडि के गर्ने, कोही कोही त अब विदेश जानको लागि मात्रै 8 कक्षासम्म 10 कक्षासम्म पढ्नुपर्ने, त्यो जुन अब तपाईँ हामी के आफ्नै गरौँ भनेर पढेर विदेश जानेकै लागि कोही कोही पढ्न आउँछन्, अब कोही कोही बिहा 10 कक्षा नपढाएसम्म सोच छोरीको बिहा हुन्न, त्यो सोचले भर नहुने तर रेगुलर नभइदिने,
1: छोरीलाई पढाएको हुन्छ भन्न पाइयो त्यति भएपछि जबरजस्ती झगडा गरेर भयो नि पास बनाइदियो भन्नु पऱ्यो,
2: तर सबै अभिभावकमा छैन, सबैमा छैन त्यो।
1: अब तपाईँ विद्यालयको अब अहिले प्रधानाध्यापक पनि हुनुहुन्छ, अबको 5 वर्षमा विद्यालयले कहाँ लैजाने सोच्नु भएको छ, कस्तो खालका योजना बनाउनु भएको छ, विद्यालयसँग भएका आफ्ना योजनाहरू चाहिँ के हुन् अन्तिममा?
2: अब तपाईँको एआईसँग डिजिटल युग चलिरहेछ, सरकार पनि त्यही हिसाबले योजना बनाइरहेको छ, हाम्रो पनि अब पञ्चवर्षीय योजना हुन्छ, वार्षिक योजना हुन्छ, अब भौतिक संरचना निर्माणदेखि लिएर तपाईँले हामीले कसरी तपाईँको आधुनिक शिक्षा कसरी दिन सकिन्छ त्यो हिसाबले तपाईँको योजनाहरू पनि त्यही छ, सरकारको नीतिअनुसार पनि हामी हिँड्नु पऱ्यो, व्यक्तिगत योजनाभन्दा पनि सरकारको र समुदायको जुन हाम्रो एसआइपी छ नि त्यही हिसाबले हामी हिँडिरहेछौँ, यो विद्यालयलाई अझ कसरी राम्रो बनाउने, पहिला कस्तो थियो अहिले कस्तो छ, योभन्दा अझै कसरी राम्रो बनाउने भन्ने उद्देश्य हाम्रो छ।
1: अन्तिममा के भन्नुहुन्छ?
2: अन्तिममा अब सबै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक अनि राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू सबैसँग समन्वय गरेर समन्वय सबैले सबैको सहयोगमा यो विद्यालय अझ राम्रो बनाउन सकिन्छ भन्ने भन्न चाहन्छु।
1: समय र संवादका लागि यहाँलाई धेरै
2: धन्यवाद।
1: कार्यक्रम शिक्षाको कुराको आजको अङ्कमा हामीले जानकी गाउँपालिका 3 अवस्थित श्रीमावी बन्जारे गाउँका प्रधानाध्यापक आदित्य कुमार वर्मासँग कुराकानी गर्यौँ। उहाँसँग गरिएको कुराकानी यहाँलाई पनि फलदायी र प्रेरणादायी लाग्यो होला भन्ने अपेक्षा सहित प्राविधिक सहयोगी छवि थापा र रामप्रसाद आचार्यलाई धन्यवाद भन्दै म प्रस्तुता लक्ष्मी तिमल सेना पनि बिदा हुन्छु। सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम 94 MHz।
3: यो कृष्ण सार एफएम
0: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगंज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36-577, 98580-28-195 र 98580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: రంగా ఉదయ్ దేశ్ మీరు ఎవరెస్ట్.
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है
3: सिंगापुर होलसेल
4: नेपाल गंज सेतु विकास चौक
1: सिंगापुर होलसेल
4: नेपाल गंज सेतु विकास चौक नाम ही काफी क्या दामी
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ. आजै रोजौ है.
4: मन पर्यो त पर्यो पर्यो.
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल.
4: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो. हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक. फोन 97 0695 92 45 98 38 36 65.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्।

0: ग्यारेन्टी का साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टी का साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
0: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487-56466।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081530274 र 98580-21822।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोक्बेबीच भेटवार्ता। भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँभन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसङ्घको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि। 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भुटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको भाव बढ्न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो 4:15 बजे तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्युयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मङ्गलबार स्वदेश फर्किनुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। राष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोक्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको क्रममा अमेरिकाको न्युयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भुटानका प्रधानमन्त्री तोक्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोक्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घडीमा भुटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भुटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्युयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली सङ्घ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिभेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्यान्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडुल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँभन्दा धेरैको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45 लाख 76 हजार रुपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4 लाख, त्यसै गरी वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24 लाख, पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84 लाख रुपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाडी, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-2-24-92-377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: चौहत्तर नम्बरको बसका चालकले आफ्नै गाडीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ। तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो। बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीरत कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on...
0: नारा विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ रहेको छ। महासभाको 81 अधिवेशनको अध्यक्षता बङ्गलादेशका खालिलुर रहमानले गरिरहनु भएको छ। उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, समुद्री सतह वृद्धि, महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सि समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ। 81 महासभाको नियमित अधिवेशन भने यसअघि नै सुरु भइसकेको छ। अब खेल खबर। भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने भएको छ। आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा चारवटा अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ। भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घ क्यान 11सँग दुई दुई अभ्यास खेल खेल्नेछ। यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ। आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौटे अक्टोबर 5 14 मलेसियामा हुँदैछ। यो छनौटमा भुटान सहित 7 टोली सहभागी हुनेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारीसहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोक्बेबीच भेटवार्ता। भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँभन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भुटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11सँग अभ्यास खेल खेल्ने।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
1: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
13: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
1: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 4 6 6।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी
2: दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: हाय, के गर्ने होला अब। सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
8: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए, साँच्चै?
8: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए, त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
9: यो कृष्ण सार FM
10: 94 MHz, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081535717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
7: बर्जर पेन्स
9: यो कृष्णसार एफएम
10: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448875535 र 98082454037
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टिमोट काठमाडौँ फोन नम्बर 98614169
9: रंग बहार रंग बहार
10: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स
11: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
5: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
12: आजै रोजौ है
11: मन पर्यो त पर्यो पर्यो
4: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
11: सिङ्गापुर होलसेल सेतु बिक चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिक चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाई पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।

0: नेपाल गन्जको घरबारी टोलमा रहेको बिएससीलाई मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
0: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
2: बिएससीलाई मेसिन सप्लाई घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका दुई नेपालगञ्ज। हामी कहाँ अनमोल ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481238, 98224-1472 र 98224-5478।
3: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
4: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
4: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
2: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
7: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
8: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
7: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
8: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
8: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
7: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
9: रंग बहार, रंग बहार।
10: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेन्स।
11: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: के हो कोड लाएर आएछ? कता हो?

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99, 98-61-14-16-99।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
5: सम्पर्क नम्बर 081535717।

0: আমার ছেলে মেয়ে পেন দলালি এই সব তুই এই সব তো ঠক ঠক ঠক আরে বলে যা পুলিশ কানে যা বলে যা
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
2: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np
5: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
6: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
5: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
6: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
5: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
6: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11786 र 98-224-92-377
7: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
5: ओहो सर कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन के गर्ने होला
8: किन चिन्ता गर्नुहुन्छ न्यू कैलाश दर्शन होटल छँदैछ नि
5: कस्तो होटेल हो कुन्नी हामीले खोजेको सुविधाहरू छ कि छैन
8: किन नहुनु ल सुन्नुहोस् नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको एसी रुमको व्यवस्था भएको क्याबिन सहितको रेस्टुरेन्ट भएको कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ एनिभर्सरी बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ
8: हजुर न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा सम्पर्क फोन नम्बर 98-484-57-466

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार सुरु। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली कडी रोड अन्तर्गत छारे भिरको पहिरो पन्छ्याउन समस्या। भिरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सडक खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरुष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी सुरुवात। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्युयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे। तर प्रधानमन्त्री शाह न्युयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित सेयर कारोबार सुरु भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात् डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित सेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भिरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झन्डै 100 मिटर सडकमा ठुल्ठुला ढुङ्गा थुप्रिएका छन्। सडकमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सडक खुलाउन निरन्तर काम भइरहेको तर झन्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सडकको भिरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सडक अवरुद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाडी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भिरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्।
मोदी खोला र किमरुङ खोला क्षेत्रमा पटक पटक आएको बाढीका कारण अवरुद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सडक खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सडक गएको साउन 28 गतेदेखि अवरुद्ध थियो। सडकको प्रारम्भिक पुनर्निर्माण तथा मर्मत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 बिरेठाटी एबिसी र पुन हिल तथा घोडेपानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सडक बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंस।

0: विदाईका लागि विमानस्थलमा तामझाम नहुँदै डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1,700 रुपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुन तोलामा 1,300 रुपियाँले घटेर तोलाको 3,03,900 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 30 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गएको छ, पाँचजना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो। तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरुष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अङ्कले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अङ्क जोड्दा पाकिस्तानले 30 अङ्क बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अङ्क थप्दा पाकिस्तानले 28 अङ्क जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अङ्क बनाउँदा पाकिस्तानले 58 अङ्क जोड्दै 15 अङ्कको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्यान्डसँग 59-48 अङ्कले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टिम काताको कासे पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेईसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेईलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौडीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार सुरु। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भिरको पहिरो पछ्याउन समस्या। भिरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सडक खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरुष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बी डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
1: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
0: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
1: फोन नम्बर 081 532 375।

0: రంగా ఉదయ్ దేశ్, మీరు ఎవరెస్ట్.
1: ઓહો, આજ ડાઈ હ નઈ મજા લાગતો. મજાસે દવાઈ કરી ના કહતો.
2: એ તો ઓકર લાગ કાંતિ આરોગ્ય અસ્પતાલ જાઈ ના. પશ્ચિમ નેપાલ કે અનુભવી ઓ ઉત્કૃષ્ટ વિશેષજ્ઞ ચિરફાર કઈના ડોક્ટર સે વિશ્વાસીલો સ્વાસ્થ્ય સેવા ઈહે કાંતિ આરોગ્ય અસ્પતાલ નેપાલગંજ માં મિલત.
1: એ વાત ઠીક કઈલો. સાચી અસ્પતાલમાં કા કા સુવિધા મિલત?
2: ઉહા તા 24 ઘંટા ઇમરજન્સી સેવા, દૈનિક ઓપીડી સેવા, દૂરબીન ઓ લેઝર પરવિધિ સે શલ્યક્રિયા, જરલ ઘાવ ઉપચાર કરના સંગે NICU, PICU, ICU, હાઈટેક ઓપરેશન થિયેટર ઓ સુરક્ષિત પ્રસૂતિ સેવા ફે ઉહા પાજાઈટ. છોટ બચ્ચા ઓ ભરખર જન્મલ બચ્ચન કે सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहा कई जाइत.
1: ए ओसी नो कला से उहाई जाई मन फे ढुक्क हुइना चाहल रह.
2: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो. कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा. सम्पर्क नम्बर 081-535-717. कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा.
3: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु. कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ. पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ. त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ. अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ.
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ. र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि.
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ. तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्.
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा. सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377.
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य.
1: खुसीके खबर, खुसीके खबर. हमार शहर नेपालगंज में ढेर बरस से सेवा देती आयल नेपालगंज नेशनल अस्पताल में ढेर विशेषज्ञ डॉक्टरन से रोज दिन स्वास्थ्य सेवा देती आयल बा. ई अस्पताल में रोज दिन ढेर विशेषज्ञ डॉक्टरन से ओपीडी सेवा देना के संगे ढेर सेवा देती रलेक जानकारी कराई थी.
2: जस्तक सर्जरी के सबको उपचार,

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: मन पर्यो त पर्यो, पर्यो
6: जब से तुमको देखा है।
7: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु विकास चोक,
9: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु विकास चोक, नामै काफी, क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
8: मन पर्यो त पर्यो, पर्यो
7: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतु विकास चोक, अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

0: अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
0: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 9861414900।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नआटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811।

0: लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
0: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ, न्यु कैलाश दर्शन होटल छँदैछ नि।
2: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
3: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
2: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
3: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात् असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोसी बाढीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोसी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रकै रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसुनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। त्यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा
प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542 नम्बरको हृदिसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झन्डै 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भनीमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको सुरुमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनु भयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97-05-11-48-70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: समय बदलियो,
5: नेपालको पहिलो र सरकारी
4: पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: অজন্তা কেবল পাঁচ দশক থেকে জীবন বিমা
1: पछि पाँच फिट बाक्लो हिमपात भएको छ। मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने दुई हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फेड्रिक नेल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसै गरी उहाँले संयुक्त अरब इमिरेट, साउदी अरेबिया, त्यसै गरी ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ। भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुङ्ग्याएको छ। जापानमा मङ्गोलियाले नेपाललाई पहिलो सेटमा 25-23, 25-17 र 25-13 हरायो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरिदातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुङ्ग्याएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: अहिया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
5: Back to back, back to back.
6: In this song,
5: on stay tuned.

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपाल गञ्ज सेतु विकास चोक
2: सिङ्गापुर होलसेल।
1: नेपाल गञ्ज सेतु विकास चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु विकास चोक अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु विकास चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
4: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
4: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
7: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
8: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नामका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेंस
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
3: कान्ति आरोग्य अस्पताल छँदै छ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
2: हो र यो अस्पतालमा के सुविधा छन् नि
3: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
2: सम्पर्क नम्बर 081-535-717
4: अहिया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
5: बहिनी किन चिन्ता लिनुहुन्छ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
3: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
2: सम्पर्क नम्बर 98-480-2697 98-580-2397 र 98-014-83-697
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
7: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
8: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
9: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081534-328।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
12: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू:
3: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: बीर डेंटल
7: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
8: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
7: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
8: फोन नम्बर 081-532-375।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 98482363389
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
9: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
10: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
9: हो र यो अस्पतालमा के सुविधा छन् नि
10: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
9: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
10: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
9: सम्पर्क नम्बर 081535717
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नुभयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: रोक र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेपछि बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
0: बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई, खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह, ठुलो वर्षासँगै पहिरो र बाढीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: एनआइसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआइसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौ
5: बर्जर पेन्सले घर रंगाउने होस् र डाक्टर मार्फत यामाहा एसिया 125 स्कुटर अपन पहाड छुट्ने मौका पाउनुहोस्।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: अवसर यही असुर

0: काल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ सुरु भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढीको सँग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय सङ्कट र झन्डै 7 खर्ब 23 अर्ब रुपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ।
1: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झन्डै 1100 म्यान पावर मध्य 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
0: बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिसा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहरी र चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनु भयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको मात्र फरक पार्छ तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ्न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
2: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ, त्यो मेकानिजममै आत्ति हुने हो। त्यही अनुसार हामीले सबै विपद सम्बद्ध निकायहरूलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 सिडिओ कार्यालयमा पनि यो सूचना गइसकेका छ र आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
3: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने, पूर्व तयारीहरू गर्ने के छ?
2: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलि एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9-10-11 भनेपछि अब आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति, त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ, त्यो रेड आयो भने चाहिँ हामीले फेरि त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै छ त्यो अधिकार, उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिरहनु भएको छ दुईजनाले पनि, हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्यो भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नुपर्ने।
3: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँहरूले?
2: एकदम ठिक कुरा गर्नुभएको छ। यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ, तर होइन, यसले चाहिँ यहाँ अघि यहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले, बाढी पहिरो होइन, अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई पनि यसले हानि नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैनौँ, हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न हुने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता सचेतना दिनुहोस्, अवेर गराउनुहोस् भन्ने खालको हुन्छ, उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु।
3: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको?
2: हामी सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुने, आफै अवेर हुने, अरूलाई आफ्नो कम्युनिटीलाई, आफ्नो परिवारलाई, आफ्ना वरिपरिकालाई पनि सतर्क गराउने, सहयोग गर्ने, सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ। अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबदी भनेको छ, त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन, सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै जस्तो हुन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू चाहिँ बाढीको जोखिम, पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ विपदको जोखिममा छु, आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ सुरक्षित स्थानमा रहनुपर्ने हुन्छ। उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 1155 नम्बर छ। त्यसै गरी विपदमा हामीलाई पर्यो, हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ, जुन चाहिँ सम्बन्धित किरेदारलाई भने उसको व्यवस्था छ। त्यसै गरी प्रहरीको सहयोग नम्बर र सशस्त्र प्रहरीको 1114 पनि कन्ट्याक्ट गरेर सहयोग माग्न सक्नुहुन्छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी का।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
7: सम्पर्क 97051148 70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: भूकम्पबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका बाढी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
1: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही तथा पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कारवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कारवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
0: रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सडक खण्डमा असोज महिनाभित्र गाडी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक विभागका अनुसार अहिले धेरैसो ठाउँमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले गल्छी स्याप्रोबेसीसम्मको सडक दशैँसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पुखोलामा अस्थायी मर्मत सकिएर गाडी सञ्चालन भइसकेको छ। अहिले स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम सुरु गरिसकेका छन्। रातमा मा झन्डै 200 मिटर सडक बाढीले कटान गरेकामा ब्याग कटिङ गरी गाडी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरुसम्म गाडी सञ्चालन हुन थालेको छ।
1: भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्बभन्दा बढी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैङ्कमा अहिले 11,27,02,60,685 तथा हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,06,56,28,167 मौजदात रहेको छ।
0: शेयर बजार सामान्य बढेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 7.06 अङ्कले बढेर 2,654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैङ्क, विकास बैङ्क, होटल तथा पर्यटन लगानी, जीवन बिमा र माइक्रो फाइनेन्स समूह सामान्य बढेका छन्। आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रबार 6,74,00,00,000 रुपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 2,15,00,00,000 किता सेयर 7,05,00,00,000 रुपियाँमा किनबेच भएको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित 8 भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट फालुङ माझ फाल हुँदै रुकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 बजेट दुरुपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रुपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झन्डै 34,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रुपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
0: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी विरोध दर्ता गर्न असोज 12 समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
1: गाडी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाडी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
0: यसैबीच कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी तुम्लिङटार र सभाखोला सडक खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुम्लिङटार सभाखोला सडक खण्डको झन्डै 17 किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न गाडी बन्द गरेको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँदबारीबाट सभाखोलासम्मको सडक खण्ड कालोपत्रे तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाडी बन्द गरेको कार्यालयले जनाएको छ। त्यो सडक खण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सडक चौडा गर्न गाडी सञ्चालनमा रोक लगाएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
4: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
3: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने,
4: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
3: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने,
4: रङको संकेत बुझौ,
3: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
4: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
3: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू,
4: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकीलाई पनि सचेत गराउने,
3: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
4: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
3: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
4: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ।

0: तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानुन विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ। सयौँ उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।

0: प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढीको जोखिम समेत बढेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मङ्गोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुङ्ग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोलीमध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेकोसी बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
1: बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
0: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
1: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढीको जोखिम।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न थालौँ।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बाल बालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजो है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: झोरले लाफाहरू आउनुस मगर भाषाका केही कुराहरू सिकौ।
2: मगर भाषामा डी भनेको पानी, छो भनेको भात,
3: स्या भनेको मासु, हिले खबर भनेको के छ खबर,
1: लर्फु भनेको पछ्यौरी, मुनिस डाँजै भनेको बस्नुस दाई भनेको है लाफाहरू।
4: यस्तै मगर भाषा सिक्नका लागि म निरज थापा मगरलाई फलो गर्नुहोला है लाफाहरू।
5: हेटेरिका यी बाहुनले हाम्रो मगर भाषा किन सिक्दैछन्? केही त पक्कै छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
6: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97006952945, 98286650। सिङ्गापुर होलसेल मल।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-3328।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएसनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा सुरु हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पोती, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: विद्यालयलाई बालमैत्री बनाउनु पर्छ तर अनुशासनविहीन होइन। शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन। विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशानिर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ। अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सिआइएनसँग बताउनुभयो।
3: अब आउँदो 2-3 दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बङ्गालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपाली देखिने सम्भावना रहेको छ। बुधबार राति र बिहिबारदेखि नै पूर्वी भूभाग जस्तै कोशी, मधेस, बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, तापती, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका 16 स्थानहरूमा पनि मेघगर्जन सत्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि 16 स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
2: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा, नदीनालामा पानीको बहाव बढ्ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसी:
4: यही असोज 9-12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल्थ मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घन्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने, त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनु भएको छ।
2: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सडक क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4-सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कारवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाइहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रुपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धिसिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
5: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतावलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिकको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
2: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
6: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेसागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
2: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनु भयो।
7: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
2: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुङ्गाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुङ्गाएको हो।

0: बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
1: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
0: बाढीमा हराएकाहरूका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारीसहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979900।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: नसम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईँलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन,
2: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दुध कम आएको हुनसक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नुभयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने, त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
1: छ महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ समूह प्रसाद रेग्मी,
3: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो परिस्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ, कम्पनी रजिस्टरको कार्यालय हो भने त्यही अब त्यही मुचुल्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो लिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
1: नुवाकोटका सिडिओ समूह प्रसाद रेग्मी, बाढीमा पुरिएका घर पसल उद्योग मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेलाई आफन्तहरूले डिएनएको रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौँ।
4: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घन्टा डिएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलि जटिल अलि समय लाग्ने अर्थात् एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डिएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 जनाको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात् बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा टिथको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
1: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईँलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल।
6: 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
5: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझावसहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
8: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए, साँच्चै?
8: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए, त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
1: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेसल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
0: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
2: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आ भने उनीहरूलाई त्यो साग
0: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
3: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
0: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
4: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
0: पोषणको सवालमा संचार माध्यमको भूमिका, नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात् CIN, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो हाम्रो पाइला FM को सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। CIN ले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम, पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले 2 बुँदे साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाडेको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
5: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधाभन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालकोमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएसनले बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: नाक, कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
12: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक, कान, घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
13: रंग बहार, रंग बहार।
14: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
13: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स।
15: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइसराइ नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि को भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ।

0: विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
1: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
0: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
2: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
3: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
2: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
3: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
2: फोन नम्बर 081530398।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क: 97051148070।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसङ्घ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली निम्नचापीय प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्युयोर्कमा राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाइ चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढिरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलङ्कामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाए भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो सुरु भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिङ्गापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्युयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोसी बाढीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक रिपोर्ट। नेपालले हालै भोगेको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताएअनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्त्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटे कोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एन्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसङ्घलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्मेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटे कोशी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बङ्गालको खाडीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौँ।
5: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली निम्न जातीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो, होइन, 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँदिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
5: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ
5: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
5: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि, अनि हामीले कमान्ड पोस्टमा एनडिआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
6: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
5: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुनसक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1551 कल गर्नु हुन पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौँ कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चुलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
7: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुसी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका 5 नारायणी चौलागाई।
8: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घटाएछ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
7: जुम्लाको पातरासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा।
9: गाउँघरको दिदी पनि एकदम खुसी भएको छन्, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
7: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चुलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
10: हामीले यो विद्युतीय चुलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
7: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलङ्काको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 बढी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकारमध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। 3 गिर्जाघर र 3 विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलङ्कामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 बढी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 बढी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठासहित 2000 बढी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलङ्काका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलङ्काको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढङ्गले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीडितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएसकेयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
8: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको इसिजी डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-66-66।
15: रंग बहार, रंग बहार।
16: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
15: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेन्स।
17: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: Hello, sir.
1: What's the time?
2: 5:30.
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट TV, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अपर्च्युनिटी 1962 उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क 97 05 11 48 70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।